0: लडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि

छवि क्रमशः कमजोर बनाउँदै गएको बताउनु भएको हो। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मात्र लक्ष्य नबनाई राष्ट्र लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले प्रदेशका नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ। विशेष महाधिवेशनका सहभागीलाई मात्र जिम्मेवारी दियो भने विभाजनलाई बल पुग्ने भएकाले विशेष अधिवेशनमा सहभागी

0: डिग्री सेल्सियस भन्दा माथि पुग्ने महाशाखाले अनुमान गरेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधान न्यायाधीश सिफारिश शर्मा विरूद्ध परेका उजुरीमा सुनवाई समितिमा छलफल हुँदै कानून व्यवसायीहरू लालटिन बालेर विरोध गर्ने तयारीमा।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै विनियोजन विधेयकमाथि छलफल सकेर अर्थमन्त्रीले जवाफ दिने कार्यसूची।
1: विषालु च्याउ खाँदा चितवनको इच्छा कामनामा 3 चेपाङ बालबालिकाको मृत्यु, मृतक 3 जना एकै परिवारका सदस्य।
0: इरानमाथि आजको आक्रमण स्थगन गरिएको अमेरिकी राष्ट्रपतिको दावी, सहयोगी राष्ट्रहरूका लागि स्वीकार्य सम्झौता प्रस्ताव हुने अपेक्षा।
1: र चेन्नईलाई पराजित गर्दै हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।

गिफ्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा

agora. Jesus.

11-98-61-503 98-26-27-181 98-63-32-582 फेसबुक JCA स्कूल पोखरा।

लोकसभा र प्रतिनिधि सभामा आज बोल्न बाँकी सांसद अर्थमन्त्रीले जवाब दिने कार्यसूची रहेको छ। अहिले दुवै बैठकमा सांसदहरूले आफ्नो धारणा नीति कार्यक्रम बहुमतले पारित भएको थियो। नीति कार्यक्रमकै

मधुभाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमका हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भन्दै जाँदा जाँदै कार्यक्रम

0: मोबाइल 98166 95301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
4: नमस्कार, रेडियो ढोरबराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबराही हाइलाइट्समा श्री गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन गरेको हो। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति भोजनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। सुनवाई प्रक्रियाका क्रममा प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध परेका उजुरीको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, वर्गीकरण गर्ने र आवश्यक अध्ययनका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। विशेष गरी ती उजुरीहरूलाई समीक्षा सहित अभिलेखका लागि संवैधानिक परिषदमा नै फिर्ता पठाइने समितिले जनाएको छ। संवैधानिक परिषदले वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द नेपालले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधारका योजनाहरूलाई स्पष्ट, सुनिश्चित र कार्यान्वयन योग्य बनाइने बताउनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट निर्माणका लागि मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा वहाँले योजनाहरू केवल प्रस्तावमा मात्र सीमित नभई नतिजा दिने खालका हुने बताउनु भएको छ। गत वर्ष सड़कका योजनामा 50 लाख रूपियाँ भन्दा कमको बजेट विनियोजन नगर्ने नीति लिएकोमा त्यसको व्यावहारिक कार्यान्वयनमा केही समस्या देखिएको मन्त्री नेपालीले स्वीकार गर्नुभएको हो। 50 लाखको सीमाका कारण कतिपय भौगोलिक क्षेत्रमा काम गर्न कठिनाई भएको भन्दै उहाँले यसपटक प्राप्त सुझावका आधारमा त्यसलाई परिमार्जन गर्न सकिने संकेत गर्नुभएको छ। उहाँले एउटै योजनालाई श्रृंखलाबद्ध बनाउनु भन्दा पनि त्यसको भौगोलिक विशिष्टतालाई हेरेर बजेटको न्यूनतम सीमा तोक्नुपर्नेमा जोड़ दिनुभएको हो। मन्त्री नेपालीले योजना छनौट गर्दा कार्यान्वयनको मोडालिटी र न्यूनतम खर्चको सीमाबारे पनि गम्भीरतापूर्वक अध्ययन भइरहेको जानकारी दिनुभएको छ। विगतका कमजोरीहरूबाट पाठ सिक्दै मन्त्रालयले आगामी वर्षको लागि ठोस प्रस्तावहरू तयार गरिरहेको उहाँको भनाई रहेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय चामे मनाङको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पोषण मैत्री स्वास्थ्य संस्था सम्बन्धी स्थानीय तह अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पोषण मैत्री स्वास्थ्य संस्था निर्माणमा जोड़ दिएको छ। जेठ 2 र 3 गते सञ्चालन गरिएको उक्त कार्यक्रम कार्यालय प्रमुख रविना ढुंगनाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पोषण मैत्री स्थानीय शासनका मुख्य प्रशिक्षक सुदीप गण्डकी प्रदेश नीति योजना आयोगका बहुक्षेत्रीय पोषण कार्यक्रम प्रदेश संयोजक रूबी जोशी तथा कार्यालय प्रमुख ढुंगनाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको संचालन तथ्याङ्क अधिकृत मेघनाथ रेग्मीले गर्नुभएको थियो। अभिमुखीकरण कार्यक्रममा विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुख, पोषण फोकल व्यक्ति तथा स्वास्थ्य चौकी प्रमुख वा फोकल व्यक्ति सहित 17 जनाको सहभागिता रहेको थियो। कार्यक्रममा पोषणको विद्यमान अवस्था, राष्ट्रिय पोषण कार्यक्रम, पोषण मैत्री स्थानीय शासन, पोषण मैत्री स्वास्थ्य संस्था तथा पोषण गुणस्तर सुधार निर्देशिका लगायत विषयमा प्रस्तुतिकरण गरिएको थियो। गण्डकी प्रदेशलाई चितवनसँग जोड्ने गौरवको आयोजना सहित बुद्ध सिंह मार्गको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुग्नुपर्ने बेला अलपत्र जस्तै बनेको छ। सम्झौता अनुसार काम सम्पन्न हुन अब मात्र एक साता बाँकी रहँदा भौतिक प्रगति भने मात्र 40% देखिएको छ। पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार आगामी जेठ 12 गते यो ठेक्काको म्याच सकिँदैछ, तर 60% काम अझै बाँकी रहँदा आयोजनाको भविष्य अन्यलमा परेको हो। सफल मैनाचुली जेभीले 2079 भदौ 27 गते 33 महिनाभित्र सम्पन्न गर्ने गरी 34,27,54,561 रूपियाँमा ठेक्का सम्झौता गरेको थियो। दमली बसपार्कदेखि सुडेको पुलसम्मको 10 किलोमिटर खण्ड 7 मिटर चौडा कालोपत्रे गर्नुपर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी हालसम्म कटिङ नाला र टेवा पर्खाल लगाउने काममै अल्झिएको छ। बुद्धसिंह मार्ग उपभोक्ता संघर्ष समितिका अध्यक्ष सिद्धान्त थापा मगरले काम कछुवा गतिमा हुँदा स्थानीयले वर्षमा हिलो र हिउँदमा धुलोको शास्ति खेप्नुपर्ने बताउनु भएको छ। उहाँले पटक पटक सम्बन्धित निकायको ध्यानकर्षण गराउँदा पनि सुनवाई नभएको गुनासो गर्नुभएको हो। अनलाइन ठकीमा संलग्न रहेको आरोपमा गोर्खाका एकवटा सदस्य सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमसेन थापा, गाउँपालिका 2 का वडा सदस्य लक्ष्मण लामिछाने, सिरान्चोक गाउँपालिका 7 का यदु पाण्डे र भीमसेन थापा गाउँपालिका 4 की कोपिला लामिछाने रहनु भएको छ। रौतहटको चन्द्र निगाहपुर 2 निवासी रेणु माया थिङको जाहिरीका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पीड़ित थिङले चिट्ठा पढ़ेको भन्दै विभिन्न वाहना बनाएर आफूबाट करिब 70 लाख रूपियाँ ठगी गरिएको आरोप लगाएको छ। घटनापछि रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभएको छ। प्रहरीका अनुसन्धान अनुसार पक्राउ परेकाहरूले गोर्खाका सर्वसाधारणलाई कर्जा मिलाइदिने प्रलोभन देखाउँदै विभिन्न बैंकमा खाता खोल्न लगाउने गरेको खुलेको छ। विशेष गरी एनआईसी एसिया बैंक र गरिमा विकास बैंकमा रहेको खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा तथा कारोबार गर्ने गरिएको प्रहरीले जनाएको छ। तनहुँको म्याग्दी गाउँपालिकाका विभिन्न बस्तीमा वर्षौंदेखि जोखिमपूर्ण अवस्थामा रहेका विद्युत पोल र नाङ्गा तारका कारण स्थानीय त्रसित बनेका छन्। रूखमाथिबाट तार तानिएको, बगैबारीतिर लत्रिएको र सड़क छेउमै नाङ्गा लाइन झुण्टिएको अवस्थाले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। विशेष गरी म्याग्दे 7 रानीस्वरा टोल विकास संस्था अन्तर्गत पर्ने रानीस्वरा कुसुन्डे मोटर मार्ग वरिपरि क्षेत्र अहिले उच्च जोखिममा रहेको बताएको छ। स्थानीयका अनुसार केही स्थानमा तार यति तल झरेको छ कि मान्छे, चौपाया र खेतीपाती सबै जोखिममा परेका छन्। हावाहुरी वा वर्षाको समयमा झन ठूलो दुर्घटना हुन सक्ने डरले स्थानीय रात दिन त्रासमा बाँचिरहेका छन्। गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण स्थानीयको ज्यान जोखिममा परेको आरोप लगाउनु भएको छ। स्थानीयका अनुसार यो समस्या नयाँ होइन, 4 वर्षदेखि एउटा समस्या दोहोरिँदा पनि सम्बन्धित निकायले स्थायी समाधान नगरेपछि जनप्रतिनिधि आक्रोशित बनेका छन्। गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि उक्त क्षेत्रमा वैकल्पिक लाइन विस्तार गर्न उपभोक्तासँग लागत साझेदारीमा नयाँ जीआई पोल गाड्ने र कालो तारसहित सुरक्षित लाइन विस्तार गर्ने योजना अघि बढ़ाउन भनेको छ। पोखरा महानगरपालिका 12 स्थित अमरसिंह चौरका टहरा मंगलबार बिहान डोजर लगाएर हटाएका छन्। त्यहाँ व्यवसाय गर्दै आएका व्यवसायीहरूले आफै अधिकांश टहरा हटाए पनि बाँकी संरचना आज बिहान डोजर प्रयोग गरी हटाएको हो। अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको खेल मैदानको दक्षिणतर्फ पृथ्वी राजमार्गसँग जोड़िएको करिब 6 रोपनी क्षेत्रफलमा 52 वटा टहरा रहेका थिए। शहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गमा रहेका ती टहराका कारण क्षेत्र अस्वाभाविक देखिँदै आएको थियो। टहर हटाएसँगै व्यवसायहरूले महानगरपालिकाको शहरी सौन्दर्यीकरण अभियानमा सहयोग गरेको भन्दै नगर प्रमुख धनराज आचार्यले धन्यवाद व्यक्त गर्नुभएको छ। विक्रमसम्म 2035 सालदेखि व्यवसायहरूले सो क्षेत्रमा टहर निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए। यसअघि विद्यालयले पटक पटक सूचना जारी गरी स्थान खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले खाली गरेका थिएनन्। अमरसिंह माविका प्रधानाध्यापक बालराम पोखरेलका अनुसार विद्यालयले भविष्यमा भवन निर्माण गरेमा पहिले व्यवसाय गर्दै आएकालाई प्राथमिकता दिने अनौपचारिक सहमति भएको हो। गलकोट नगरपालिका 10 पाण्डवखानीको रमुवामा वीर मौरीको मह शिकार गरिएको छ। स्थानीय कला संस्कृतिको जगेनाका साथ पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रमुवामा आयोजित मह महोत्सवमा वीर मौरीको मह शिकार गरिएको हो। शनिबारदेखि शुरू भई तीन दिनसम्म चलेको महोत्सवमा रमुवाका सामुदायिक वनमा भीरमौरीको मह शिकार गरिएको हो। महोत्सवको मुख्य आकर्षणको रूपमा रोहीको मह शिकार कार्यक्रममा रमुवाका तारेफिरमा रोहीका मौरीका गोलाबाट मह शिकार गरिएको महोत्सव आयोजक सरस्वती युवा क्लबका अध्यक्ष यम बुडाले जानकारी दिनुभएको छ। रमुवामा परम्परागत प्रविधि अपनाएर मात्र रोहीको शिकार गरिँदै आएको छ। अनुभवी र स्थानीय दक्ष मह शिकारीले मात्र मह शिकारमा भाग लिएका थिए। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन्। जबरजस्ती करणी गरेको आरोपमा हरिनाशको 28 वर्षीय सन्दीप विकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका विक पनि हरिनाश गाउँपालिका 6 स्थानीय बासिन्दा रहेको प्रहरी न्याय उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभएको छ। विकलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिएको र अहिले जबरजस्ती करणी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि पीड़ित बालिकाको स्वास्थ्य परीक्षण सहित आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्ति विरूद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी न्याय उपरीक्षक चौधरीले जानकारी दिनुभएको छ। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा आज व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 145 कम्पनीको शेयर घटेकोमा 113 बढेको छ। आज 12 कम्पनीको शेयर भने घटबड भएको छैन। आज सिटी होटलको शेयर 6.84% घटेको छ। सम्पर्कमा बजार घटेको दिन कोअपरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरैले बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 कित्ता शेयर 3.08 अर्ब रूपियाँमा कारोबार भएको छ। हस्त साझा 5 बजेको ठोबरा हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहू, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
9: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। भन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगेँ। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
10: बेसरी टाउको दुख्नु, आँखा तिरमिरा र धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
9: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
11: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
12: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
13: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
12: कहाँ?
13: गण्डकी मेडिकल हल।
14: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
13: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन विशेषज्ञ डाक्टर सुशील कार्की
14: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल। सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको

0: फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
1: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 065-4143-77, मोबाइल 98-5604-3043।

0: घरेलू कामदारले खाड़ी मुलुकमा भोगेका समस्या बारे आज पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। देशभित्र र बाहिर मान्छे बेच्ने एजेन्ट नेटवर्क ध्वस्त पार्नुपर्ने भन्दै उहाँले राजदूतहरूको समेत ध्यान आकर्षण गराउनुभयो।
1: मानव बेचबिखनको उक्त भयावह नेटवर्कको विरूद्ध लड़िरहेका सामाजिक अभियन्ताहरू, जसको नाम मैले हिजो पनि लिएको थिएँ, विशाल डल्लाकोटी जस्ता अभियन्ताहरूलाई अहिले कुवेतमा ज्यान मार्ने, झुटा मुद्दामा लागु औषध, गाजा वा मदिराको मुद्दा लगाएर जेल हाल्ने धम्की दिइँदैछ। यो धम्की कुनै सामान्य आपराधिक समूहबाट आएको होइन सभामुख महोदय, यो नेपाली चेलीबेटीहरू बेचेर धन कमाउने मानव तस्करहरूको संगठित सञ्जालबाट नै आएको हो।
2: संघीय संसदमा विनियोजन विधेयकमाथिको छलफल सकिएको छ। राष्ट्रिय

विभिन्न राशि अनुसार अर्डर अनुसारका गरगहना तयार पार्नुको साथ खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811166136
6: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
7: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
6: ए त्यसो भए

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460
1: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
2: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
3: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
0: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
6: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142185, मोबाइल 98560354997 र 98560348085 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी चार दुलेगौडा तनहुँ।

বন্ধুরা মাতো মা থাকতে নোনা

ಬೈಲಿ ಹಿಮಾರಿಮಾರ ಔಸಾಯಿ ಕರಿ.

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओम भगवती मेटलेंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
6: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
7: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
6: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
7: प्रोप्राइटर ओमकार नाडिला, सम्पर्क 9856060113, 9860679794।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पोन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061 590 162

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
0: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
2: न्यायाधीशहरूसँग
0: अनि कंगोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको डब्ल्यूएचओ द्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 6 टन औषधि सहितका सामग्री पठाएको छ। डब्ल्यूएचओले मध्य अफ्रिकामा संक्रमण फैलन

0: not have a vaccine.
1: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन। संक्रमण फैलिएको समुदायका उपचारका लागि अस्पतालभन्दा हामी जानकारी कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानको भनाई। जेलका सत्तर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिसले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दुईपटक इन्धनको मूल्य बढाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिक भारतले बताए सरकार पूर्वको द्वन्द्वका अन्तर्राष्ट्रिय बजारमा बढेको निरन्तर बढ्दै जाँदा भारतमा महत्व गर्ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले आएको अवधि छोट्याउन लागेको विदेशी नागरिकहरू लागू औषध तस्करी यौन व्यापार सहित अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाइ छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 3 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलाबद्धता जनाउँदै मालदिप्सका कैयौं संचार माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशको रोक अचेल गरेको आरोपमा अडाडु वेबसाइटका 2 पत्रकारलाई रोकिएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमारले राष्ट्रपतिमा पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालतमा पुगे पदभार समेत आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको दिएका थिए।

0: स्वतन्त्र संशोधनको सिद्धान्त, मानव अधिकार, नागरिकता, मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
1: झन्डै दुई साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ तीनजनालाई पन्चाएर शर्मालाई सो पदमा सिफारिस गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए। सर्वोच्च भित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी गरेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
2: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठुलो चुनौती चाहिँ छ।
1: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
2: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरू को कसरी चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्रायः जस्तो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
1: गराएर आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ,
2: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ। त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान
1: तपाईँले अघि कोट्याउनु भयो संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँग बेन्चमा काम गर्नुपर्ने स्थिति आइहाल्छ। यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले गजरोट ल्याउने पो छाप्छ भन्ने लाग्छ तपाईँलाई?
2: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन, तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाधारीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई स्विफ्ट र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस गरेर हुन्छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय केन्द्रित भइरहेछ
1: अनि अन्तिममा पूर्णले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
2: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूप छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई पनि आफ्नो ठाउँमा राखेर उसले अगाडि बढ्नु
1: संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साखेत। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रीपरिषद बैठकले पछिल्लो विभाग उत्कृष्ट रूप 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सतना पोखरेलले जानकारी दिए। तीन महिना
3: उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रस्ताव, प्रति महिनाको र त्योभन्दा बढी सदस्यका लागि प्रति सदस्य 20,000 प्रति महिनाको दरले हाललाई 3 महिनामा लागू
1: मन्त्री परिषदको निर्णयमा वृद्ध सशक्त असहाय तथा आर्थिक व्यवस्था परिवारलाई राख्ने सुविधाहरूको सुनिश्चित स्थानीय तहमा तथा सहकार्यमा गरिने जनाइएको। फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,99,00,000 भइरहेको हिसाबमा 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये एकजना श्रीलङ्काका छन् भने बाँकी कङ्गो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंकाले बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनो अशोक दाहालबाट।
4: कङ्गो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले रक्तबारे अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लन्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कङ्गोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवान्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कडाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रुवान्डाले कङ्गो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजातिमध्ये संक्रमण बुन्डी बुजुक प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि

0: सकिने गर्दा हामीले टाउको दुख्ने र थकान लाग्ने हुन्छ। बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
1: बीबीसी नेपाली सेवाको साझा पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टेशन 1 स्टुडियो टाइटेन अहिले रातिको 9 बज्यो को साथमा मनकेवा कालिका सुन चाँदी पसल जुलेगौड़ा हेपो स्टोर आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार सुनार मोबाइल 98165 95301

0: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना सुन्थ, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कच्ची ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास हाम्रो
2: संसार ढुङ्गा कटिङ उद्योग सुकुम्बादेखि दुई काछे पाइतरहु प्रोप्राइटर रमेश भुजेल, फोन 9855-34-75 र 9801-32-75।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन भन्दै
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
4: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघु वित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
0: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएको रहेछन्। मलाई पनि त्यहाँको भाडा कुरा साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
0: हजुर, हामी कहाँ स्वदेश आयात गरिएका तथा गुणस्तरीय सामान। छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन घर तल जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0-65-414-234 र 9-1-71-56-606।
6: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
7: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ढुक्क हुनुहोस्।
6: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
7: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक पोखरा, फोन नम्बर 0-61-578-053 र 0-61-553-595।
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा हलुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9-1-41-35-622।
8: आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ। स्वस्थ बनाऊ।
11: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गण्डकी प्रदेश पोखरा।
12: के भन्ने सोच तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
13: हो नि। राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
12: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ। एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
13: ओहो, अनि लोकेसन?
12: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
13: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
14: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
15: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
16: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
17: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
14: ए हो र, हस् दाई म आजै जान्छु।
18: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98562-68-891।
20: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
21: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
20: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
22: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। फोन 065-590-065, मोबाइल 98-166-34-372।
24: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
1: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98 0661 115।
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्। चरणायन सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको।
3: सरन एन्ड सुसल प्रिन्ट उद्योग सुला गण्डकी नगरपालिका एक सँगै
4: प्रोपाइटर कमान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक गुनाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैङ्कको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136।
7: आज पनि घाट डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त कति हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बस्छ। तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएर साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846068817।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा
11: यही जेठ 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
12: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
11: नाकान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
12: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
13: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
16: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
17: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
18: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0965143177, मोबाइल 98560443043।
19: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
20: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खानेपानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
21: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
22: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
23: मैडम, धुम्रपान भनेको के हो?
22: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
23: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
22: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
23: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
22: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
23: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
24: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
23: इङ्ग्लिस बोर्डिङ स्कुल सुक्ला गण्डकी छ भुरुङ्गी।
24: हाम्रा विशेषतः
23: बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
24: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापक

0: खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
0: नोट पहिलो भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0 65 71 479 र 98 560 62 265
2: जय मसीह तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुलाको ठुटा निभाएर मात्रै पालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रुख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रुपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्छ।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आयुर्वेद तथा फर्टिलिटी सेन्टर गैरपाचन पोखरामा कार्यरत वरिष्ठ निसन्तान पन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलीगुडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलीगुडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब ब्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, ब्युरो, आईसीयु तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: मयाम चिसा पानीबाट
5: काठमाडौँ,
4: काठमाडौँबाट
6: मयाम चिसा पानी, अनि बिचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98-4-61-16-878 र दुलेगाउँडा ढोरफिर्दी छाब्दी देउराली साथी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98-2-35-52-663।
7: ए बाबु, अध्ययारो छ, टच बालेर जाऊ।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98-0-6-13-13-195 र 98-4-67-15-368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै
5: सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0665142636, मोबाइल 9855788302 र 9845788302।
14: ए बुढी, तिमीले भनेर सबै घर बन्यो, हेर त खुसी छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त सफा हो नि। पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: गर न, फुल, गमला, सजावट सामग्री लिन पोखरामा किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोरमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
16: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855833398 र 9465110950।
18: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
17: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
16: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक शिकार, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: सब जानकारीका लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0665142585, मोबाइल 9855335497 र 9855334885 सम्पर्क गर्न सकिनेछ।
16: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
19: तपाईँ सुन्दै हुनुहुन्छ

0: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चार्क मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चार्क मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकको लागि स्वास्थ्य सेवा PCHS स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नथुङ्गा पोखरामा भारतीय भूभू सैनिकको लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूकुहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नाथुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आज जानुहोस् हो।
5: अनि यति आमा भइसक्यो, गाउँले मोटर लगाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनु पर्दैन नि, खैरिनी भएपछि त सापकोटा गएको होटेलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटेल फ्यामिली छ नि है, हुन्छ म आज जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाने कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोरा, बबलको मासु, टाङ्ग्री र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झ होस्।
5: अर्जुन सापकोटा 98-04-54-6074 र 98-04-53-4020।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: रोग विशेषज्ञ डाक्टर विनोद सुनार्जन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेरा स्वरूप जोशी, डाक्टर चुम्बन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शङ्कर बराल,
6: हार्ड तथा नसा रोग विशेषज्ञ डाक्टर एग्रान साथिया, उप प्राध्यापक डाक्टर कोविन थापा र हार्ड नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
6: न्युरोलोजिस्ट तथा मृगला प्रत्यारोपण सर्जन सह प्राध्यापक प्रकाश छेत्री, डाक्टर जजराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता बाग्ला,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनोज किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टिबायोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचल, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ,
7: डाक्टर
6: सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
8: NICU, General and Laparoscopy Surgery सेवा, Post Op सेवा, Physiotherapy, Endoscopy, Colonoscopy, Echo, TMT, Holter, PFT, Uroflowmetry, Dialysis सेवा र 24 घण्टा Emergency सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा Pathology सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई पाइसेस प्रणाली पोखरा 9 न्यूरोड, फोन 061-592-163-593।
10: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थन, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वासलाई हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, सुकलागन्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
10: होइन रसी,
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
14: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराउनमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए सिङ्गापुर त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरी, सिङ्गापुरी वुलेन लुङ्गी, सल, कोरियन टी सर्ट, कमरबन्द, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटे सुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसङ, मकसी, कल्ली, बिरमली, आर्की, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युएस सिङ्गापुर फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9141-53305।
15: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
16: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
17: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
19: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित। प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
18: एसईईमा दुई जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
19: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
18: हाम्रा विशेषताहरू,
19: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
18: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
19: समेना गृह र छात्रावासको व्यवस्था,
18: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
19: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
18: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
19: फोन 0-65-410-56, मोबाइल 9-6-60-80-615, 9-4-69-15-598, 9-5-60-44-344 र 9-4-13-61-788।
10: ए सबिना, यसको हतारमा कता हो?
20: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भयो। भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भत्ता दिनु र मेरो बिहेको लागि पनि सबै गर्नमा त्यही बनाएको
0: कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सुरेश गहतराज मोबाइल 9846078528 र 9908216142।
10: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प स्टोर आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपराइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816095301।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
24: नमस्कार रेडियो ढोर बाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोर बाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोर बाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशको बजेट अधिवेशन यही जेठ 11 गते सोमबारबाट शुरू हुने भएको छ। मन्त्री परिषदको सिफारिशमा प्रदेश प्रमुख दिल्ली राज भट्टले मंगलबार अधिवेशन आह्वान गर्नुभएको हो। जेठ 11 गते अपरान्न 2 बजेबाट अधिवेशन आह्वान गरिएको हो। जनजी आन्दोलनका क्रममा नदीपुरमा रहेको प्रदेश सभा सचिवालय ध्वस्त भएपछि यसपटकको अधिवेशन पोखराको मालेपाटन स्थित कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा हुनेछ। प्रदेश सभा सचिवालय रामघाट स्थित तत्कालीन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयमा सारिए पनि त्यहाँ सभाहल तयार भएको छैन। प्रदेश सभाका सचिव गोविन्द पौडेलले संरचना अभावका कारण अस्थायी व्यवस्थापन गरी बैठक सञ्चालन गर्न लागि बताउनु भएको छ। आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम बजेट प्रस्तुत सहित छलफल गरी पारित हुनेछन्। सामाजिक सञ्जाल मार्फत परीक्षा अवगमित प्रश्न पत्र सँगै उत्तर समेत सार्वजनिक गर्ने थप 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोर्खा भीमसेन थापा गाउँपालिका वडा नम्बर 5 स्थायी वतन नभई हाल काठमाडौँ 1 रानी वन बस्ने 29 वर्षीय सन्तोष बन्जारा र गोर्खा गण्डकी गाउँपालिका वडा नम्बर 3 स्थायी वतन भई हाल काठमाडौँ वनस्थली बस्ने 20 वर्षीय अश्विन अधिकारी रहनु भएको छ। उहाँहरूले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा 12 को प्रश्न पत्र परीक्षा शुरू हुनुभन्दा केही समय अगावै बाहिरिएको सम्बन्धमा आवश्यक अनुसन्धानको लागि राष्ट्रिय परीक्षा बोर्डको पत्र ब्यूरोमा प्राप्त भई गहिरो गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट कक्षा 12 को व्यवस्थापन मात्रै भन्ने वाट्स एपमा ग्रुप तथा फेसबुक मेसेन्जरमा विभिन्न ग्रुप बनाई उत्तर सहित प्रश्न पत्र समेत बाहिर ल्याई प्रश्न पत्रको गोपनीयता भंग गरेको अनुसन्धानको क्रममा खुल्न आएको थियो। उहाँहरूको संलग्नता खुल्न आएकोले आज साइबर ब्यूरोबाट खटिएको टोलीले रत्न पार्क काठमाडौँबाट पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सुकलागण्डकी नगरपालिका बाह्रको प्रथम ओडा अधिवेशनबाट टुक बहादुर गुरूङको सभापतित्वमा एघार सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। उपसभापतिमा दीपक सुनार र सचिवमा शेष बहादुर गुरूङ विशान चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा नवल गुरूङ, पवन गुरूङ, किम माया भुजेल, रीना र दिलास गुरूङ चयन हुनुभएको छ। सभापति गुरूङले आगामी दिनमा ओडा तहमा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा स्थानीय मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ। साहित्यकार एवं राजनीतिज्ञ मोहन विक्रम सिंहलाई 2082 सालको गोकुल वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ। गण्डकी साहित्य संगमले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद 40,000 र सम्मान पत्र रहेको छ। यही जेठ 9 गते शनिबार 97 गोकुल जयन्तीको अवसरमा पोखरामा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने संस्थाका सचिव नारायण मरासिनीले जानकारी दिनुभएको छ। विक्रम सम्बत 1992 प्युठानको ओखर बोटमा जन्मनु भएका सिंहका कविता, काव्य, समालोचना र आख्यानका गरी एक दर्जन कृति प्रकाशित भएका छन्। समाजवादी यथार्थवाद धारामा साधना गर्ने स्रष्टालाई प्रोत्साहन गर्न 2052 यो पुरस्कार प्रदान गर्न थालिएको हो। संगमका कार्य समिति सदस्य शोभाकान्त गौडेलको संयोजकत्वमा गठित डाक्टर कृष्णराज अधिकारी र डाक्टर यादुन नन्दा उपाध्याय सदस्य रहेको तीन सदस्यीय समितिले गरेको सिफारिश बमोजिम सिंहलाई पुरस्कृत गर्न लागि हो। सिंह 6 दशकदेखि प्रगतिवादी साहित्यमा क्रियाशील हुनुहुन्छ। तनहुको भानु नगरपालिकामा आगामी जेठ अन्तिम हप्ताबाट मालपोत सम्बन्धी सेवा शुरू हुने भएको छ। भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्रालयले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहका लागि देशभरबाट आशय पेशा गरेका 214 पालिका मध्ये पहिलो चरणमा छनौट भएका 35 पालिका मध्ये भानु नगरपालिका पनि परेको हो। ज्येष्ठ मसन्तसम्म नगरपालिकाबाट सबै सेवा विस्तार गरिने नगर प्रमुख आनन्द राज त्रिपाठीले जानकारी दिनुभएको छ। सेवा सञ्चालनका लागि नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई मालपद शाखा प्रमुखको जिम्मेवारी तोकिएको नगर प्रमुखका स्वकीय सचिव अमित लामाले बताउनु भएको छ। मालपद तथा नापी सेवा सञ्चालन भएपछि नागरिक अब पालिकाबाटै जग्गा किनबेच, पास, अंश, बन्ड, बकस पत्र तथा दानपत्र, पास, रोक्का तथा फुकुवा धितो राख्ने गरेर फुकुवा गर्ने, लाल पूर्जा विवरण सच्याउने, मालपद कर बुझाउने लगायतका सेवा लिन सक्नेछन्। साथै जग्गाको नक्सा, श्रेष्ठ कित्ता विवरण, जग्गा एकीकरण, कित्ताकाट बही तथा गुठी सम्बन्धी प्रक्रिया र डिजिटल अभिलेख तथा अनलाइन सेवा सहायता समेत स्थानीय स्तरमै उपलब्ध हुने जनाइएको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सागरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभएको छ। अहिलेसम्म सागरमाथा आरोहणको लागि 55 देशका 494 जना आरोहीले अनुमति लिएका छन्। सागरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनियाँ नागरिकले अनुमति लिएका छन्। यस्तै अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रूसका 18, अस्ट्रेलियाका 15, जापानका 14, नेपालका 12, ब्राजिलका 10 जनाले अनुमति लिएका सूचना अधिकारी गौतमले बताउनु भएको छ। लोत्सेका लागि 143, आमा दबलम्माका लागि 111, नुप्सेका लागि 56, हिमलुङका लागि 46, कञ्चनजंघाका लागि 36, धौलागिरीका लागि 30 जनाले अनुमति लिएका छन्। यस्तै अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन्। पृथ्वी राजमार्गको होटल तथा पसलहरूमा म्याद नागेका र अखाद्य वस्तु मिसावट गरिएका खाद्य सामग्रीहरू बिक्री हुँदै आएको पाइएको छ। तनहुँको आबुखरिनका उपत्यका दुई एक्ले फाटमा संचालित होटल रेस्टुरेन्ट तथा खाद्य पसलहरूमा सोमबारदेखि शुरू गरिएको बजार अनुगमनका क्रममा यो तथ्य फेला परेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दबौली आबुखैरेनी गाउँपालिका इलाका प्रहरी कार्यालय आबुखैरेनी र उद्योग वाणिज्य संघ 1700 बजार इकाईको संयुक्त टोलीले पृथ्वी राजमार्गको यस क्षेत्रका होटल तथा पसलहरूको निरीक्षण गरेको थियो। अनुगमन टोलीले 11 होटल र 2 किराना पसल गरी 13 व्यवसायको अनुगमन गर्दा सबैमा कमजोरी फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योति आचार्यले जानकारी दिनुभएको छ। अनुगमनका क्रममा म्याद नाकेका मिठाई बेकरीका उत्पादन कुकिज र जुसहरू बरामद गरिएको छ। आचार्यका अनुसार म्याद नाकेका र अखाद्य वस्तु बिक्री गर्नेहरूलाई प्रचलित कानून अनुसार कार्यवाही गरिनेछ। गत जेठ 1 शुक्रबार राति अन्दाजी 11 नेपाल चीन जोड्ने लिजी नेचुङ कोर्ला नाका हुँदै नक्कली प्रज्ञापन पत्र देखाएर लुकाई छिपै लैजान खोजिएको 1,18,000 थान अवैध भेप विद्युतीय चुरोट बोकेको 2 कन्टेनर सहित चालक र सहयोगीलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका छन्। उपलो मुस्ताङवासीको प्रमुख तीजी पर्वको मौका छोपी भन्सार कार्यालय अगाडिबाटै गुडाएर लगिएको भेपलाई कार्यालय प्रमुख विदुर चुडालको नेतृत्वमा गएको टोलीले मुङथाङ गाउँपालिका 2-1 भट्टीबाट N6-4743 चालक धादिङ घर भएका सन्तोष लामा N5-7921 कन्टेनरका चालक नुवाकोटका फुन्सु दोर्जे तामाङ र सहयोगी पासाङ शेर्पा ठूलो परिणामको विद्युतीय स्रोत सहित महँगो जुत्ता 5,037 मोजा सहित कपड़ा बरामद गरिएको छ। सोही अवैध विद्युतीय चुरोटको धुवानीमा संलग्न भएको आशंकामा तल्लो मुस्ताङको थासाङ गाउँपालिकाको लेपीबाट स्कर्पियोमा सवार रविन्द्र दराल र चालक दिपेश गाडालाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको वनसर कार्यालय प्रमुख चुडाले बताउनु भएको छ। डीएमसी ट्राभल्स प्रहरी पोखराका तत्कालीन मार्केटिङ अफिसर दीपक थापा विरूद्ध 30,20,000 रूपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यापानेका अनुसार वादी नेपाल सरकार प्रतिवादी तीर्थराज भट्टराई समेत भएको घुस लिई भ्रष्टाचार गरेको र सम्पत्ति सुदृढीकरण मनी लाउन्डरिङ सम्बन्धी कसुरको मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएका दीपक थापाले प्रतिकूल हुने गरी बक्कपत्र गरेको खुल्ला आएको छ। आयोगका अनुसार थापाले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गर्ने गरेको सो सेटिङ गर्दा एयरपोर्ट अध्यागमनमा यात्रु विदेश प्रस्थान हुनु केही अगाडि नाम्ती पाउने होटल बुकिङको कागजात डलर सतहीका कामहरू आफ्नै कम्पनीबाट गर्ने गरेको व्यवहारा खुल्न आएसँगै निजले बदनीयतापूर्वक सेटिङ गरी भिजिट भिसामा मानिस विदेश पठाउने गरेको पुष्टि भएको हो। बालिकालाई जबरजस्ती करानी गरेको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन्। जबरजस्ती करानी गरेको आरोपमा हरिनाशका 28 सन्दीप विकालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका विका पनि हरिनाश गाउँपालिकाकै स्थानीय बासिन्दा रहेको प्रहरी नायक परिषद प्रसन्न राजले जानकारी दिनुभएको छ। विकाकलाई घटनास्थल आसपासबाट नियन्त्रणमा लिएको र अहिले जबरजस्ती करानी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि पीड़ित बालिकाको स्वास्थ्य परीक्षण सहित आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको र पक्राउ परेका व्यक्ति विरूद्ध जबरजस्ती करानी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी नायक उपरीक्षक चौधरीले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागु औषध सहित 2 पक्राउ गरेको छ। प्रहरीका अनुसार ब्यास नगरपालिका 4 मस्जिद टोलमा शंकास्पद रूपमा हिँडिरहेका कास्की पोखरा महानगरपालिका 18 बस्ने 49 वर्षीय विक्रम थापा र ए वडा नम्बर 18 बस्ने 40 वर्षीय रविन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ। खटिएको प्रहरी टोलीले सरे तथा झोला कन तलासी गर्दा रविन्द्र सुनारले बोकेको कालो झोलाभित्र लुकाई छिपाई राखिएको अवस्थामा डाइजे पाम 20 एम्पुल र फेनेरागन 20 एम्पुल र बुरेन बुप्रेनोर फियनी लोन फिर्नी 20 एम्पुल गरी जम्मा 60 एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ। उनीहरूलाई तत्काल नियन्त्रणमा लिए लागू औषध सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। साथै सम्बन्धित तनहुँ जिल्ला अदालतबाट म्याथा थप गरी थप अनुसन्धान भइरहेको निमित्त सूचना अधिकारी प्रहरी निदेशक दीपक कुमारले कुमार कार्कीले बताउनु भएको छ। अवस्था यिनै खबरसँगै राति 10 बजेको ढरबारा हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको तप समाचारका साथ पनि हाम्रो भेट हुने नै छ। तपसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103 थोपलो 8 अन्तर्मन को आवाज
1: स्टूडियो टाइटेन अहिले बिहानको 5 बज्यो टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 93001

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142185, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलीगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9460-61268 र 9560-60268।
8: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
8: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0654142233, मोबाइल 9868861887।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560-62891।
14: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
16: अनि बीचमा नझर्ने।
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
13: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
18: ढोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461639404।

0: नमस्कार, बिहान 5:25 बजेको ढोलबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज जन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोलबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। राष्ट्रपति समक्ष प्रधान न्यायाधीश शर्माको शपथ। भ्रष्टाचार मुद्दामा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरोटीमा छाड्न आदेश। विस्थापित सुकुम्बासीलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय। सातवटै प्रदेशमा सरकार परिवर्तन गर्ने कांग्रेस एमालेको तयारी। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ 11 शुरू। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारत उडान। इरान इजरायली युद्धले संयुक्त अरब इमिरेट्सको अर्थतन्त्रमा चुनौती। र क्यान विरूद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने जोरा स्पोर्ट्स म्यानेजमेन्टको घोषणा। अब पूरा समाचार सुन्नुहोस्। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले शपथ लिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। संवैधानिक परिषदको गएको वैशाख 24 गतेको निर्णय अनुसार प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डाक्टर शर्मालाई संसदीय समितिले हिजै सर्वसम्मत अनुमोदन गरेको थियो। हिजै संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई भएको हो। उहाँले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। समितिले उजुरीकर्ताहरूसँग पनि हिजै छलफल गरेको हो। शपथ ग्रहण लगत्तै प्रधान न्यायाधीश शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नुभएको छ। भ्रष्टाचार मुद्दामा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरोटीमा छाड्न आदेश दिएको छ। पोखरा लिचीबारी भ्रष्टाचार काण्डमा विशेष अदालतले थुनामा पठाइएका उहाँलाई हिजो सर्वोच्च अदालतले धरोटीमा छाड्न आदेश दिएको हो। न्यायाधीश दोया सारङ्ग सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले विशेषको आदेश बदल गर्ने धरोटीमा रिहा गर्न भनेको छ। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकालाई प्रति परिवार 25,000 रूपियाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारामा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजु गरी पुनर्स्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने उहाँले बताउनु भएको छ। आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय भएको छ। विस्थापित परिवारका बालबालिका पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने अरणीको राजमार्ग मर्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ। बजेट निर्माणमा लाग्नुपर्ने बेला सातै प्रदेशमा सरकार हेरफेर गर्ने गरी कांग्रेस एमाले गठबन्धनले तयारी गरिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजोको सचिवालय बैठकमा यस विषयमा नेताहरूलाई जानकारी गराउनु भएको हो। हिजोको सचिवालय बैठकमा पनि अध्यक्ष कमरेडले अन्य दलहरूसँग भइरहेको छलफलबारे जानकारी गराउनु भएको थियो। हिजो कांग्रेससँग यस विषयमा निर्णायक सम्वाद गर्ने तयारी छ। एमाले उच्च स्रोतले भन्यो कांग्रेससँगको सम्वादपछि सातै प्रदेशको सरकार हेरफेर हुन सक्छ। एमालेका एक पदाधिकारीका अनुसार अहिले पार्टीभित्र पनि सरकार परिवर्तनको गहन बहसहरू भइरहेको छ, तर बजेट तयार गरेर परिवर्तन गर्ने वा त्योभन्दा पहिले गर्ने भन्ने विषयमा ठोस निष्कर्ष भइसकेको छैन। काँग्रेस सभापति गगन थापासँगको संवादपछि यो विषयको पनि टुङ्गो लाग्नेछ। अर्थमन्त्री डाक्टर सोरेम वाग्लेले राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रतिविधिलाई अब संरक्षण नगरिने दृढता व्यक्त गर्नु भएको छ। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरूले पठाएको जिज्ञासाको जवाफमा उहाँले कतै गलत भन्न र रोक्न सरकार पनि नहट्ने बताउनु भएको छ। उहाँले राज्य कुनै अस्थायी राजनैतिक संरचना नभएको र अविच्छिन्न उत्तराधिकारी संस्था भएकाले सरकार परिवर्तन हुँदैमा संविधानका मूल मर्म राष्ट्रिय योजना दिगो विकास लक्ष्यका दायित्व वा राष्ट्रिय प्राथमिकताहरू पूर्ण रूपमा नबदलिने बताउनु भएको छ। उहाँले कृषि शिक्षा ऊर्जा पूर्वाधार स्वास्थ्य र रोजगारी जस्ता विषय दशकौंदेखि राज्यको प्राथमिकताका केन्द्र रहेका पनि जानकारी दिनुभएको हो। त्यसैले अलिक फरक आलोकबाट विषयान्तर नगरी दस्तावेजको गहिराईमा गएर विश्लेषण गरेमा सरकारलाई पनि थप सहयोग पुग्ने उहाँले बताउनु भएको छ। गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ 11 गतेदेखि शुरू हुने भएको छ। प्रदेश प्रमुख दिली राज भट्टले गण्डकी प्रदेश सरकार मन्त्री परिषदको सिफारिशमा आज अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। जेठ 11 गते सोमबार अपरान्न 2 बजेदेखि प्रदेश सभा भवन पोखरामा अधिवेशन आरम्भ हुने सचिवालयद्वारा हिजो जारी सूचनामा उल्लेख गरिएको छ। वर्षीय अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो पहिलो पटक भारतको मध्यप्रदेश स्थित राजा भोज अन्तर्राष्ट्रिय विमानस्थलमा मेडिकल रेस्क्यू उडान भएको छ। श्री एयरलाइन्सको जहाजले दिउँसो 3:09 पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसुदा रेग्मी सुवेदीले जानकारी दिनुभएको छ। मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्यप्रदेश स्थित भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर मार्फत पोखराबाट स्वदेश विमानमा 1 बिरामी 3 स्वास्थ्य कर्मी र 2 बिरामीका आफन्त गरी 6 रहेको पोखरा विमानस्थलले जनाएको छ। पोखराको नागढुङ्गा स्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका श्रीवास्तवलाई स्थव उपचारका लागि परिवारले जहाज चार्टर गरेर स्वदेश लगेका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विमानसम्म 2079 पुस 17 गते अंग्रेजी नयाँ वर्षको दिनदेखि शुभारम्भ गरिएका त्यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। विमानस्थल आन्तरिक उडान सीमित बनेको छ। पोखरा विमानस्थलबाट यसअघि भूटान चीन लगायतका देशमा चार्टर उडान हुने गरी पनि भारतमा पहिलो पटक उडान भरिएको हो। नारायणगढ़ मुगलिन सड़क खण्डमा पहिरोको उच्च जोखिम भएका 3 ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ। डिभिजन सड़क कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढ़ाइएको हो। सोक सड़क खण्डका नाम्सी खोला कालीखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागि हो। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सी खोलाको दुवैतर्फको भित्तामा पहिरो रोकथामको काम गरिँदैछ। इन्जिनियर घिमिरेका अनुसार यी ठाउँमा भित्तामा 4 मिटर ड्रिल गरेर रडभित्र छिराएर बाहिरबाट तारा जालीले बाँधिनेछ। यो सड़क खण्डमा रहेका 43 पहिरोको जोखिम ठाउँमध्ये 3 उच्च जोखिमका ठाउँलाई मात्र पहिरो रोकथामका लागि बजेट पुगेको हो। क्रमशः बजेट सुनिश्चित भएसँगै अन्य ठाउँको पहिरो रोकथामको काम गरिनेछ। पृथ्वी राजमार्गका होटल तथा पसलहरूमा म्याद नागेका र खाद्य वस्तु मिसावट गरिएका खाद्य सामग्रीहरू बिक्री हुँदै आएको पाइएको छ। तनहुँका भुखैरनी गाउँपालिका 2-1 फाँटमा सञ्चालित होटल रेस्टुरेन्ट तथा खाद्य पसलहरूमा सोमबारदेखि शुरू गरिएको बजार अनुगमनका क्रममा त्यो तथ्य फेला परेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली आबु खैरनी गाउँपालिका इलाका प्रहरी कार्यालय आबु खैरनी र उद्योग वाणिज्य संघ 1700 बजार इकाईको संयुक्त टोलीले पृथ्वी राजमार्गको यस क्षेत्रका होटल तथा पसलहरूको निरीक्षण गरेको हो। अनुगमन टोलीले 11 होटल र 2 किराना पसल गरी 13 व्यावसायिक अनुगमन गर्दा सबैमा कमजोरी फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ज्योतिष आचार्यले जानकारी दिनुभएको छ। अनुगमनका क्रममा म्याद नागेका मिठाई, बेकरीका उत्पादन, कुकिज र जुसहरू बरामद गरिएको थियो। आचार्यका अनुसार म्याद नागेका र खाद्य वस्तु बिक्री गर्नेहरूलाई प्रचलित कानून अनुसार कार्यवाही गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अरब इमिरेट्सले लामो समयदेखि मध्यपूर्वमा अन्तर्राष्ट्रिय व्यापार र लगानीका लागि सुरक्षित गन्तव्यका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको थियो, तर हालको इरान इजरायल तनाव र युद्धले त्यस छविमाथि गम्भीर चुनौती ल्याएको छ। युद्धका क्रममा संयुक्त अरब इमिरेट्सले मिसाइल र ड्रोन आक्रमणहरू भोगेको छ। साथै इरानसँग सम्बन्धित तनावका कारण हर्मुज जलडमरू मध्येमा अवरोध उत्पन्न हुँदा तेल तथा ग्यास निर्यातमा ठूलो असर परेको छ। रिपोर्ट अनुसार कच्चा तेल र प्राकृतिक ग्यासको निर्यात आधाभन्दा बढ़ी घटेको हो। पर्यटन, व्यापार, सम्मेलन र विदेशी लगानी जस्ता क्षेत्रहरू पनि प्रभावित भएका छन्। यद्यपि संयुक्त अरब इमिरेट्ससँग ठूलो वित्तीय संचित भएकाले अहिलेसम्म ठूलो मात्रामा रोजगारी गुम्ने वा व्यवसाय पलायन भएको देखिएको छैन। देशले जोखिम घटाउन नयाँ तेल पाइपलाइन निर्माण गर्ने योजना बनाएको छ, तर तेल उत्पादन क्षमता बढ़ाउन तेल उत्पादक राष्ट्रहरूको समूहबाट अलग हुने निर्णय समेत गरेको बताइएको छ, तर खतरा अझै कायमै छ। हालै बाराका आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको घटनाले क्षेत्र अझै असुरक्षित रहेको देखाएको छ। अन्त्यमा खेल समाचार। जोरा स्पोर्ट्स म्यानेजमेन्ट नेपाल क्रिकेट संघ क्यान विरूद्ध नेपाल विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने घोषणा गरेको छ। म्यानेजमेन्टका प्रबन्ध निर्देशक अमीर अख्तेरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लीग एनपीएलको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिका विषयमा रहेका कानूनी विवाद अन्त्य गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। जोरा स्पोर्ट्सले क्यानलाई विपक्षी बनाई सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपले खेलकुदको वृहत्तर विकासका लागि मुद्दा फिर्ता लिन गरेको अनुरोध र पछिल्लो विकसित परिस्थितिलाई आत्मसात गर्दै कम्पनीले यो कदम चालेको विज्ञप्ति मार्फत जनाएको छ। यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। राष्ट्रपति समक्ष प्रधान न्यायाधीश शर्माको शपथ। भ्रष्टाचार मुद्दामा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरोटीमा छान्न आदेश। विस्थापित सुकुम्बासीलाई प्रति परिवार 25,000 पनि स्थापना खर्च दिने सरकारको निर्णय। सातवटै प्रदेशमा सरकार परिवर्तन गर्ने कांग्रेस एमालेको तयारी। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ 11 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक भारत उडान। इरान इजरायल युद्धले संयुक्त अरब इमिरेट्सको अर्थतन्त्रमा चुनौती र क्यान विरूद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दाहरू फिर्ता लिने जोरा स्पोर्ट्स म्यानेजमेन्टको घोषणा। हवस् त, यिनै खबरहरूसँगै बिहान 5:25 ढोरबराई हाइलाइट अहिलेको लागि सकिएको छ। 7 थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: फुकै खाए साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि निके हो भन प्वाक्कै।
8: यो हो बोनस काउचर।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: सिटीईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित। प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ। यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
5: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
6: समेना गृह र छात्रावासको व्यवस्था,
5: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
5: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 धुलेगौडा तनहुँ।
6: फोन 0564100056, मोबाइल 9860680615, 9849015598, 9560443444 र 9413167788।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सरक मेमोरियल हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका